यसमा वाखरीकोस पश्चिम पोरिकोस सेनिजिस तैतरियोस समिन्चेको असन्चिस पनि भएको नपनाइको नयाँ कुस्मी खुया कुखनिज या नपाइको खनिज गाउँ सहित तपसको इक्वान्स सेनियर दियोस गैसेस पहिला मङ्का छु या इनको कोन 44 मिनटोस दे प्रोग्रामासियन सोलस कन दियोस.